0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
2: नमस्कार, स्वागत छ तपाईंलाई SBS साउथ एशियनको नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम शुरू गर्नु अगाडि SBS नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ, जसको भूमिमा बसेर तपाई आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईंले मंगलबार SBS साउथ एशियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार SBS रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ। र अब कार्यक्रम कहाँ कहाँ कसरी सुन्ने, कुन कुन दिन सुन्ने, कति कति बेला सुन्ने, साथै SBS नेपालीका बारेमा थप जानकारी चाहिँ कार्यक्रम अवधिभरमा यो 1 घण्टाको समयमा दिँदै जाउँला। तर अहिलेको लागि भने आजको कार्यक्रममा के विषयमा कुराकानी गर्दैछौं त भन्ने बारेमा नै चर्चा गरौं। कार्यक्रममा आज सबैभन्दा पहिला त यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सदा झैं हुनेछ। त्यसपछि अस्ट्रेलियामा पछिल्लो समयमा स्वतन्त्र सांसदहरू पार्टी खोल्न जुरमुराएको जस्तो देखिएको बारे पनि चर्चा गर्ने

0: सौ साथै सिडनीको एक रेस्टुरेन्टलाई फाइन तिर्न लगाइएको बारे पनि विस्तृतमा सुनौला। यसै गरी कार्यक्रममा नेपाल सम्बन्धी पछिल्ला सात दिनका समाचार र अस्ट्रेलियाकी सबैभन्दा कान्छी सगरमाथा आरोही बीएन कायडलरसँग गरिएको कुराकानी पनि राख्नेछौ। कार्यक्रममा प्रत्यक्ष जोडिन तपाईँहरूका लागि एउटा प्रश्न। सर्वेक्षणहरूमा चाहिँ अस्ट्रेलियनहरूले वैकल्पिक शक्तिको खोजी गरिरहेको जस्तो देखिँदा तपाईँलाई पुराना ठूला दलहरूलाई लिएर अस्ट्रेलियामा किन निराशा देखिएको होला जस्तो लाग्छ? आफ्नो प्रतिक्रिया पठाउन हामीलाई मंगलबारको प्रत्यक्ष प्रसारण अवधिमा एसएमएस पठाउनुहोला। त्यसका लागि नम्बर रहेको छ 0439799767 नम्बर, फेरि एकपटक 0439799767 0439799767 र हामीसँग सोसियल मीडियामा फेसबुक एक्स त्यस्तै इन्स्टाग्राममा @SBS नेपाली भनेर खोज्नुहोस् अनि जोडिनुहोस्। साथै अब गीत संगीत पनि कार्यक्रम अवधिभर टनाटन राख्ने प्रयास गर्नेछु म। तर अहिलेको लागि भने पछिल्ला सात दिनका प्रमुख अस्ट्रेलियन समाचार सुनौ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्नबाट सहकर्मी दिनिता रिसालले।
1: धन्यवाद सुनिताजी र श्रोताहरूलाई। मेलबर्नबाट म दिनिता रिसालको तर्फबाट नमस्कार। एसबीएस नेपालीमा अब पालो भएको छ गत सात दिनका अस्ट्रेलियाका प्रमुख समाचारहरू सुन्ने। मुख्य विषयमा इस्लामिक स्टेटसँग सम्बन्धित थप अस्ट्रेलियन महिला र बालबालिका सिरियाबाट स्वदेश फर्कदै, नेशनल सरी डेको अवसरमा संघीय सरकार समक्ष प्रस्तुत गरियो एक प्रतिवेदन, र नामुद एएफएल खेलाड़ी नील डानहरूको सम्झनामा विक्टोरियामा राज्य स्तरीय स्मृति सभा आयोजना गरिने। अब समाचार विस्तारमा। इस्लामिक स्टेटसँग सम्बन्धित अस्ट्रेलियन महिला र बालबालिकाहरूको दोस्रो समूहले स्वदेश फर्कन विमान टिकट खरिद गरेको बताइएको छ। उक्त समूह गत साता सिरियास्थित अल रोज शरणार्थी शिविर छोडेर डमास्कसतर्फ लागेको जनाइएको हो। उनीहरू अस्ट्रेलिया फर्कने निश्चित समय भने यो समाचार तयार पारिएको समयसम्म सार्वजनिक गरिएको छैन। यस समूहका एक व्यक्तिलाई अस्थायी निषेध आदेश अन्तर्गत दुई वर्षसम्म अस्ट्रेलिया प्रवेश गर्नबाट रोक लगाइन सक्ने बताइएको छ। सोही शरणार्थी शिविरबाट चार महिला र नौ बालबालिका यही महिना अस्ट्रेलिया फर्किएका थिए। उता सिडनीमा गत डिसेम्बर हानुका पर्वलाई केन्द्रित गरी भएको बन्डाई गोलीकाण्ड अघि न्यू साउथ वेल्स प्रहरीले खतरा मूल्याङ्कन नगरेको शाही आयोग छानबिनको नतिजाक्रममा बताइएको छ। तर उक्त कार्यक्रमभन्दा केही महिना अघिदेखि नै यहुदी समुदायले भोगिरहेको जोखिम चिन्ताजनक रहेको सुनवाईमा बताइएको हो। आतंकवादी आक्रमणको संज्ञा दिइएको उक्त घटनाभन्दा केही दिन अघि एक निजी यहुदी सुरक्षा समूहले हानुका कार्यक्रममा राज्य प्रहरीको उपस्थिति पनि माग गरेको बताइएको छ। मे 26 पर्ने नेशनल सरी डेको अवसर पारेर सरकारलाई बुझाइएको एक नयाँ प्रतिवेदन मार्फत स्टोलन जेनेरेशन र यस सम्बन्धी अभियन्ताहरूले आघात सम्बन्धी ज्ञान भएको अर्थात ट्रमा इन्फर्मड वृद्ध हेरचाह सेवाको माग गरेका छन्। हिलिङ फाउण्डेशनले सार्वजनिक गरेको उक्त दुई वर्षे कार्ययोजनामा ब्रिङ्गिङ देम होम रिपोर्टका अझै कार्यान्वयन नभएका सिफारिशहरू लागू गर्न सरकारी निकायहरूलाई आह्वान गरिएको हो। सन् 1997 सो रिपोर्टका 94% सिफारिशहरू अझ लागू भएका छैनन्। को रिड्रेस स्कीम पारिवारिक पुनर्मिलनका लागि व्यवस्थित रेकर्डमा पहुँच र एज केयरमा सुधारलाई प्राथमिकता दिइनुपर्ने हिलिङ फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत शानन डटसनको भनाइ छ।
2: Sadly, what we've seen with not seeing this implementation over 30 years, an entire generation, is that we've seen another generation of trauma being passed down. And some of the things that we see in our communities is a symptom of that trauma, and we really need to address this from a systematic and holistic approach, and that is what the research has shown, is that there hasn't been that approach.
1: गाजामा सहायता पुर्याउन समुद्री नाकाबन्दी तोड्ने प्रयास गरेका ग्लोबल सुमुद फ्लोटिलामा सहभागी सात अस्ट्रेलियन स्वदेश फर्किएका छन्। कुल 11 अस्ट्रेलियन सहित 428 अभियान कर्मीहरूलाई अन्तर्राष्ट्रिय जल क्षेत्रमा इजरायली अधिकारीहरूले बन्दुकको बलमा नियन्त्रणमा लिएका थिए। सोशियल मीडियामा व्यापक रूपमा फैलिएको भिडियोमा बन्दीहरूलाई इजरायलले अशदोद बन्दरगाहमा घुँडा टेक्न बाध्य बनाएको तथा इजरायली मन्त्री इतमर बेन गभीरले उनीहरूलाई व्यङ्ग्य गरेको देखिएको छ। यस घटनापछि अस्ट्रेलिया सहित विभिन्न देशबाट आलोचना आएको छ भने अस्ट्रेलियाका लागि इजरायलका राजदूत हिलल न्युमनले गाजातर्फ सहायताका लागि लागेका फ्लोटिल्लाहरू अनावश्यक

0: रहेको बताएका छन्। उता क्वीन्सल्याण्डमा एक 39 वर्षीय पुरूषमाथि भएको घातक शार्क आक्रमणमा संलग्न शार्कको प्रजाति पहिचान गर्न राज्य प्रहरी स्थानीय निकायसँग मिलेर अनुसन्धान गरिरहेको छ। क्वीन्सल्याण्ड पुलिस इन्स्पेक्टर लेन बर्न्सका अनुसार टली हेड्स नजिकै रहेको केनेडी शोल क्षेत्रमा भएको घटनापछि वातावरण तथा विज्ञान विभागसँग सहकार्य गरी अनुसन्धान अघि बढ़ाइएको हो।
1: And died from a critical head injury.
0: मेलबर्नकी 18 वर्षीय बियंका एडलरले सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेकी छन्। दोस्रो प्रयासमा दुई नेपाली गाइडको साथमा उनले सफलतापूर्वक आरोहण गरेकी हुन्। आफ्नो परिवारमा दुवै अभिभावक पनि पर्वतारोही नै रहेको उनले बताइन्।
2: Doing lots of outdoor adventuring, and I gradually sort of progressed, and I didn't think I'd be climbing Everest at 18 years old, but I just progressed in the climbs that I did, and I fell in love with the Himalayas and then wanted to climb Everest and trained really hard for it.
0: अब खेलकुदमा एएफएल। मेलबर्नका पूर्व प्रशिक्षक तथा मोटर न्यूरोन रोग एमएनडीका अभियन्ता नील ड्यानहरको सम्मानमा विक्टोरियामा राज्यस्तरीय स्मृति सभा आयोजना गरिने भएको छ। ड्यानहरको सोमबार 65 वर्षको उमेरमा निधन भएको हो। प्रधानमन्त्री एन्थनी अल्बनीजीले उनीप्रति संसदमा श्रद्धाञ्जली व्यक्त गरेका छन् भने राज्यले उनको सम्मानपूर्वक विदाई गर्ने विक्टोरियाकी प्रिमियर जसिन्टा एलनको भनाइ छ।
3: As an incredible footballer and the contribution he has made to the game here in this state and nationally. But that incredible commitment and determination following his diagnosis of MND and his determination not just to fight the beast, but to give his energy to finding a cure, to raising money for a cure, and how that has touched the lives of so, so many families.
0: Hasta Shrutavrind, SBS Nepali Bata, got the 7 din ka pramukh Australian samachar, yeti nahi.

0: र कार्यक्रमका थप विषयवस्तुहरूका लागि भने सिडनीतर्फ लागौं, जहाँ हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
1: SBS नेपाली, SBS साउथ एसियनमा
2: धेरै धेरै धन्यवाद दिनेताजी। र सुनिहाल्नुभयो अब अस्ट्रेलियाका पछिल्ला सात दिनका प्रमुख समाचारहरू के रहेका थिए भनेर। यो रिपोर्टलाई चाहिँ तपाईँलाई हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा पाउन सक्नुहुन्छ। त्यसै गरेर तपाईँले अब पहिला नै आफ्नो मोबाइलमा एसपीएस अडियो एप डाउनलोड गरिसक्नु भएको छ, एसपीएस नेपालीलाई फलो गरिसक्नु भएको छ भनेदेखि त ट्याक्क नोटिफिकेसन आइहाल्थ्यो होइन। यदि छैन भने पनि डाउनलोड गरिहाल्नुहोस् होइन। अनि त्यसपछि एसपीएस पालिलाई फलो गरेर अब कार्यक्रमका साथसाथै क्याचअप रेडियो त्यसै गरेर पडकास्टहरू एसपीएस नेपालीका पब्लिस हुने बित्तिकै पाउन सक्नुहुन्छ। अब यति भन्दै कार्यक्रममा पालो भएको छ अस्ट्रेलियामा पछिल्लो समयमा, अस्ट्रेलियाको राजनीतिमा विशेष गरेर पछिल्लो समयमा देखिएको एउटा विषय र चर्चा भएको एउटा विषयको। वान नेशनको बढ्दो समर्थनका बीच स्वतन्त्र सांसदहरू नयाँ पार्टी गठनबारे छलफलमा जुटेका छन्। टिल भनेर पनि चिनिने अस्ट्रेलियाका स्वतन्त्र सांसदहरू नयाँ राजनैतिक दल गठन गर्ने सम्भावनाबारे छलफलमा रहेको बताइएको छ। मुख्य राजनैतिक दलहरूप्रति बढ्दो अविश्वास र वान नेशनका लागि बढेको समर्थनलाई ध्यानमा राख्दै केही स्वतन्त्र सांसदहरूले अस्ट्रेलियालाई अझ विवेकशील प्रतिपक्ष आवश्यक रहेको बताएका छन्। अस्ट्रेलियाका स्वतन्त्र सांसदहरू मध्ये केहीले नयाँ राजनैतिक दल गठन गर्ने विषयमा छलफल भइरहेको पुष्टि गरेका छन्। वारिङ्गाकी स्वतन्त्र सांसद जाली स्टेगलले अस्ट्रेलियाको राजनीतिको बदलिदो परिदृश्यलाई ध्यानमा राख्दै आफू पनि परिवर्तन अनुसार ढल्न तयार हुनुपर्ने बताएकी छिन्।
3: So I've always been open to having conversations to look at that of how do we evolve and grow the movement. There's been significant changes, right? And as an athlete, you always have to meet the field of play. Staying still is not how you keep winning.
2: रेडब्रिज ग्रुप र एक्सेन्ट रिसर्चको हालैको सर्वेक्षणले यदि

र यो पहिलो विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम र म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा. र अबको लगभग 40 मिनटको समयावधि भर म तपाईँको साथमा नै रहनेछु, साथमा रहनेछ अन्य

0: Ready to order?
1: Yes. We're earning unlimited 3% cash back on dining and entertainment with a Capital One Saver Card, so let's just get one of everything.
0: Everything?
2: Fire everything! The Capital One Saver Card is at table 27, and they're earning unlimited 3% cash back.
3: Yes, Chef!
1: This is so nice.
2: Had a feeling you'd want 3% cash back on dessert.
1: Ooh, tiramisu!
2: Earn unlimited 3% cash back on dining and entertainment with the Capital One Saver Card. Capital One, what's in your wallet?
4: Terms apply. See CapitalOne.com for details.
5: को पडकास्टहरूमा पनि सुन्न सक्नुहुन्छ. त्यसैले अब जहाँ सुने पनि के थाहा पाउनुहोस् भने यो चाहिँ एसबीएस साउथ एसियनको नेपाली कार्यक्रम हो र एसबीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र आइतबार एसबीएस रेडियो 2 अपरान्न 4-5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुन्छ. हामीलाई डिजिटल रेडियोमा एसबीएस साउथ एसियन भइहाल्यो. तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसबीएस अडियो एप डाउनलोड गरेर सुन्न सक्नुहुन्छ. त्यसै गरेर एसपीएस अन डिमान्डमा पनि एसपीएस साउथ एसियन अन्तर्गत यसो जानुभयो भनेदेखि त्यहाँ एसपीएस नेपालीको यो प्रत्यक्ष प्रसारण पनि त्यहाँ देखाइराखेको हुन्छ. त्यहाँबाट पनि सुन्न सकिन्छ. अथवा हाम्रो वेबसाइट त छँदैछ सदा सर्वदा sbs.com.au/nepali. र अब गीत सङ्गीतको लागि पनि हाम्रो एउटा छुट्टै कार्यक्रम रहेको छ. त्यसको बारेमा थप जानकारी दिने नै छु. आज पनि कार्यक्रममा केही गीतहरू त राखौँला होइन, तर अहिलेको लागि भने अघिल्लो कार्यक्रमको एउटा विषयलाई यहाँ जोडौँ है त. अस्ट्रेलियामा मे 18-24 राष्ट्रिय स्वयंसेवा सप्ताह मनाइँदै गर्दा हामीले गत हप्ताको कार्यक्रममा अस्ट्रेलियाको नेपाली समुदायका स्वयंसेवा गर्दै आएका केही नेपाली भाषीहरूसँग गरेको कुराकानी राखेका थियौं. मेलबर्नमा केही समय अघि अस्ट्रेलियन नेपाली सिनियर सिटिजन सोसाइटीले अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एनएमसीमा आयोजना गरेको मदर्स डे कार्यक्रममा उपस्थित भएकाहरूसँग सहकर्मी दिनिता रिसालले गर्नुभएको कुराकानीको यो छोटो अंश एसपीएस साउथ एसियनको यो नेपाली कार्यक्रममा.
6: यो गर्नु भनेको गाह्रै हुन्छ, तर सबै कुरो चाहिँ टाइम म्यानेजमेन्टबाट आउँछ. टाइम म्यानेजमेन्ट र एउटा इन्ट्रेस्ट भनेको चाहिँ हुनुपर्छ कि मान्छेमा. मान्छेले सधैँभरि मसँग समय छैन भन्छ होइन, तर भनौँ न यतिकै टिभी हेरेर यतिकै मोबाइलमा बोलेर खेर फाल्नुभन्दा चाहिँ आफ्नो समय चाहिँ कमसेकम भलेन्टियर गरेर समाजमा आफूले कस्तो सक्दो पैसाले गरेर हुन्छ कि. अब हामीले पैसाले गर्नु नसके पनि आफ्नो समय दिएर चाहिँ गर्ने कोसिस गरिरहेको छु. अब विशेष गरी भन्दाखेरि म मन्डे टु स्याटरडे नै काम गर्छु होइन, सन्डे पनि मेरो कामहरू निस्किरहेको छ, तर म चाहिँ मन्डे टु स्याटरडे काम गरे पनि अरू बेला चाहिँ मैले अब यो एएनएनसीको मात्रै होइन, हामी चाहिँ एनएनसीआईको पनि कार्यक्रमहरू गरिराख्छु.
5: र मे 18-24 मनाइएको राष्ट्रिय स्वयंसेवा सप्ताहको अवसरमा गरिएको कुराकानीको यो छोटो अंश सुन्नुभयो तपाईँले र जानकारी पनि गराउन चाहिहाल्ने. यससँगै के प्रस्तुत विचारहरू वक्ता स्वयंका हुन् र त्यसमा एसपीएसको समर्थन वा विरोध रहेको छैन र यस्तै किसिमका सामग्रीहरू जुन चाहिँ समुदायलाई चासो लाग्ने अथवा जानकारी दिनुपर्ने सामग्रीहरू हुन्छन् ती चाहिँ हाम्रो वेबसाइट sbs.com.au/nepalimा रहेका छन्. त्यहाँ गएर पनि एसपीएस नेपालीका पडकास्टहरूलाई सुन्न सक्नुहुन्छ आफ्नै समयमा. यति भन्दै अब भने समुदायकै चासोको अर्को एउटा विषयलाई यहाँ जोडौँ.

0: नेपाली समुदायको चासोको विषय भन्नुपर्दाखेरि खाद्य सुरक्षा उल्लङ्घन गर्दा सिडनीको एक नेपाली रेस्टुरेन्टले भारी जरिमाना तिर्नु परेको प्रसंगलाई यहाँ जोड्दैछु। न्यू साउथ वेल्सको एक नेपाली रेस्टुरेन्ट र त्यसका संचालकलाई सन् 2023 फैलिएको साल्मोनेला प्रकोपसँग सम्बन्धित एक खाद्य सुरक्षा उल्लङ्घनको घटनामा दोषी ठहर भएको छ। थप यो रिपोर्टमा
1: SBS नेपाली SBS साउथ एसियनमा
2: दक्षिण पश्चिमी सिडनीको क्याम्सी स्थित खुकुरी नेपाली रेस्टुरेन्टका रूपमा व्यापार गर्दै आएको YDR हस्पिटालिटी ग्रुप प्रोप्राइटी लिमिटेड र यसका निर्देशक ज्वलन्त खतिवडालाई 21 अप्रेल सन् 2026 बरूड लोकल कोर्टले न्यू साउथ वेल्स फूड एक्ट 2003 अन्तर्गत दोषी ठहर गर्दै $37,500 जरिवाना गरेको हो। कम्पनीमाथि सरसफाई तथा पेस्ट कन्ट्रोल वा किराफट्याङ्ग्रा नियन्त्रणमा लापरवाही गरेको साथै खाद्यजन्य रोग फैलाउने असुरक्षित खाना बिक्री गरेको लगायत 12 आरोप लगाइएको थियो। न्यू साउथ वेल्स फूड अथोरिटीका प्रवक्ताले एसबीएस नेपालीलाई पठाएको प्रतिक्रियामा यो घटनाले होटल तथा रेस्टुरेन्ट व्यवसायमा खाद्य पदार्थ सुरक्षित रूपमा सम्हाल्ने सुरक्षित

रूपमा राख्ने र सरसफाई कायम राख्ने अभ्यासको महत्वलाई उजागर गरेको बताएका छन्। अथोरिटीले खाद्य व्यवसाय सञ्चालन गर्नेहरूले आफूले तयार पार्ने र बिक्री गर्ने खानासँग सम्बन्धित जोखिमबारे स्पष्ट बुझाइ राख्नुपर्ने जनाएको छ। साथै निश्चित तापक्रममा राख्ने पर्ने खाद्य सामग्री सही तरिकाले भण्डारण गर्नुपर्ने, खाना स्वच्छ रूपमा तयार गरी सुरक्षित तापक्रममा पकाउनु पर्ने तथा दूषित हुन नदिन सबै स्थान प्रभावकारी रूपमा सफा र सेनिटाइज गर्नुपर्ने बताएको छ। प्रवक्ताले खाद्य व्यवसाय सञ्चालन हुने स्थानमा किरा फट्याङ्ग्रा पस्न नदिन र नियन्त्रण गर्न सबै सम्भव उपाय अपनाउनु पर्नेमा पनि जोड़ दिएका छन्। अब नेम एन्ड सेम सूचीका बारेमा कुरा गरौं। न्यू साउथ वेल्स फूड अथोरिटीले खाद्य सुरक्षा कानून उल्लंघन गरेका वा उल्लंघन गरेको आरोप लागेका व्यवसायहरूको नाम सहितको सूची सार्वजनिक रूपमा राख्ने गर्छ। नेम एन्ड सेम सूचीले उपभोक्तालाई कहाँ खाने वा किनमेल गर्ने भन्ने बारे जानकारी सहित निर्णय लिन सहयोग पुर्याउँछ। र न्यू साउथ वेल्समा सबैभन्दा धेरै कुन ठाउँका खाना चाहिँ असुरक्षित पाइएका छन् त? यो सूची शुरू भएता खाद्य सुरक्षा उल्लंघन सम्बन्धी सबैभन्दा धेरै जरिवाना सूचना सिटी अफ सिडनी, ब्ल्याकटाउन, विलबी र बरोडका स्थानीय सरकारी क्षेत्रमा जारी गरिएको फूड अथोरिटीले जनाएको छ। ती क्षेत्रमा खाद्य व्यवसायको संख्या धेरै भएकाले यस्तो अवस्था देखिएको बताइएको छ। र हालसम्मकै सबैभन्दा धेरै जरिवाना चाहिँ कति रहेको छ त? न्यू साउथ वेल्स कानून अनुसार लोकल कोर्टमा दायर गरिने खाद्य सम्बन्धी अपराधमा प्रत्येक असुर अधिकतम $10,000 जरिवाना हुन सक्छ। प्राधिकरणले हालैको अर्को मुद्दाको बारेमा पनि उल्लेख गरेको छ, जसमा क्राउन प्लाजा टेरिकल प्यासिफिकलाई सन् 2022 पाहुनाहरू बिरामी पर्ने गरी सेल्मोनेला टाइफिम्युरियम युक्त असुरक्षित खाना बिक्री गरेको आरोपमा मार्च सन् 2026 दोषी ठहर गरिएको थियो। उक्त मुद्दामा अधिकतम जरिवाना लगाइएको थियो। गस्फर्ड लोकल कोर्टमा भएको सुनवाईमा होटललाई 4 प्रमुख कसुरमा दोषी ठहर गर्दै $53,000 भन्दा बढी जरिवाना तथा व्यवसायिक खर्च तिर्न आदेश दिइएको थियो। उनीहरूलाई चारवटा कसुरका लागि

0: If you love to travel, Capital One has a rewards credit card that's perfect for you. With the Capital One Venture X card, you earn unlimited double miles on everything you buy. Plus, you get premium benefits at a collection of luxury hotels when you book on Capital One Travel. And with Venture X, you get access to over 1,000 airport lounges worldwide. Open up a world of travel possibilities with the Capital One Venture X card. What's in your wallet?
1: Terms apply. Lounge access is subject to change. See CapitalOne.com for details.
2: सरी डे र यो भनेको के हो तपाईँहरूलाई जानकारी छ भने हामीलाई एसएमएस पठाउनु भनेर हामीले चाहिँ यो सोसियल मिडियामा विशेष गरेर फेसबुकमा चाहिँ राखेका थियौँ होइन अब त्यो नम्बर फेरि पनि एकचोटि म दिन चाहन्छु 0439799776 रहेको छ नम्बर र त्यहाँनिर एसएमएस गरेर यो दिनका बारेमा तपाईँले के बुझ्नु भएको छ भनेर पठाउन सक्नुहुन्छ कसैले म्यासेज त पठाउनु भएको छ तर हाई आर सरी डे भन्नुभएको छ अब त्यो अलिकति सेन्स गरेन अनि के भनेको भनेर तर जे होस् अब तपाईँले चाहिँ के भन्न खोज्नु भएको पनि बुझेनौ त्यही भएर फेरि पठाउनु होला के हो सरी डे भनेर हामीलाई पनि अलिकति बुझाउने गरे कि भन्दै अब अहिले चाहिँ अब केही बेर अगाडि रेस्टुरेन्टको कुरा गऱ्यौँ रेस्टुरेन्ट भन्यो

0: nepali.com.au sbs.com.au/nepalilai आफ्नो अनलाइन घर बनाउनुहोस्। समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalima। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
1: र यो दोस्रो ब्रेकपछि फेरि पनि स्वागत गरे तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र अब भने कार्यक्रमलाई फेरि जोडतोडका साथ निरन्तरता किन पनि दिनुपर्छ भन्ने सामग्री धेरै छन् होइन। समय यति छिटो बित्छ कि त्यही भएर छिटो छिटो आजको प्रस्तुतिहरूको बारेमा कुरा गरौँ। बरु तपाईँहरूलाई अब चलचित्रहरू हुन्छ नि टेलिभिजनमा विभिन्न कार्यक्रमहरू हेर्न मन लाग्छ भने चाहिँ यसैसँग सम्बन्धित एउटा जानकारी है त। अस्ट्रेलियाको यात्रा गर्नुहोस्। एपीवाई ल्यान्ड्सदेखि याराबासम्म द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रहको साथमा यस श्रृङ्खलामा 10 कलाकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको छ, जसमा स्मृति, पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ। उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस्, जुन लामो समयसम्म तपाईँको मानसपटलमा ताजा रहिरहनेछ। बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रह अहिले एसपीएस अन डिमान्डमा निशुल्क स्ट्रिमिङ भइरहेको छ।
2: एसपीएस नेपाली, एसपीएस साउथ एसियनमा।
1: र एसपीएस अन डिमान्डमा के हेर्ने त भन्दाखेरि अहिलेको एकदम पछिल्लो एकदम इन्ट्रेस्टिङ सामग्रीको बारेमा जानकारी दिइसकेपछि अब भने कार्यक्रममा अर्को प्रस्तुतितर्फ लाग्ने समय भएको छ। र यो धुन बजेपछि थाहा पाइहाल्नुभयो होला, अब हामी लाग्दैछौँ नेपालतिर। र समय भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला 7 नेपाल समाचार सुन्ने।
3: भारतीय स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर संशोधन गरेपछि नेपालबाट भारत चिया पठाउन उत्पन्न भएको असहजता हल भएको छ। करिब 3 यता नेपालबाट भारत चिया पठाउन बन्द जस्तै भएको थियो। मे 1 लागू गरिएको उक्त नियम अनुसार नेपालबाट जाने सबै कन्साइनमेन्टको नमुना परीक्षण गर्नुपर्ने थियो। परीक्षणका लागि चियाका नमुना कोलकाता स्थित प्रयोगशालामा पठाइन्थ्यो, जसले गर्दा परीक्षण रिपोर्ट नआउँदासम्म उच्च शुल्क तिरेर लामो समय कोर्न नेपाली व्यापारी बाध्य थिए। भारतले तत्कालका लागि अनिवार्य प्रयोगशाला परीक्षण छुट दिएकोले सहज भएको हो। पछिल्लो संशोधन अनुसार भारतमै बिक्री हुने चियाका लागि अनिवार्य परीक्षण गर्नु नपर्ने भएको छ, तर निर्यात गरिने चिया भने अनिवार्य परीक्षण गर्नुपर्ने छ। यससाथ 270 भन्दा बढी आरोहीले एकै दिन सगरमाथा आरोहण गरेको पर्वतारोहण सञ्चालक सङ्घ नेपालले जनाएको छ। नेपालबाट सगरमाथा आरोहण गरिरहेका ती आरोहीहरूले बुधबार सगरमाथा आरोहण गरेका हुन्। यस समाचार बनाउँदासम्म सरकारी अधिकारीहरूले उक्त आँकडा पुष्टि गरिसकेका थिएनन्। त्यति ठूलो सङ्ख्यामा सगरमाथा आरोहण गरेको भन्ने जानकारी आएको छ। सङ्ख्या ठूलो भएकाले सबै पुष्टि भइसकेको छैन, हामी त्यसको प्रक्रियामा नै छौँ, पर्यटन विभागका निर्देशक हिमाल गौतमले बताए। एकै दिन ठूलो सङ्ख्यामा विश्वकै सबैभन्दा अग्लो हिमाल आरोहण गर्दा क्याम्प 3 र 4 बीच मानिसहरूको लामो लस्करका भिडियो र फोटो सामाजिक सञ्जालहरूमा देखिएका थिए। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण गर्नका लागि अनुमति पत्र लिनेको संख्या धेरै छ। यस वर्ष हालसम्मकै सर्वाधिक करिब 500 अनुमति पत्र जारी गरिएको छ। यसअघि सन् 2019 मे 22 दिन 223 आरोही एकै दिन सगरमाथाको चुचुरोमा पुगेका थिए। सगरमाथा आरोहणकै अर्को प्रसङ्गमा अस्ट्रेलियाकी बियनका एडलरले यस साता सगरमाथा आरोहण गरेकी छन्। उनले 18 वर्षको उमेरमा सगरमाथा आरोहण गरेकी हुन्।

0: advertising.
1: If you love to travel, Capital One has a rewards credit card that's perfect for you. With the Capital One Venture X card, you earn unlimited double miles on everything you buy. Plus, you get premium benefits at a collection of luxury hotels when you book on Capital One Travel. And with Venture X, you get access to over 1,000 airport lounges worldwide. Open up a world of travel possibilities with the Capital One Venture X card. What's in your wallet?
2: Terms apply. Lounge access is subject to change. See CapitalOne.com for details.
3: मन्दको सेरोफेरोमा चलचित्र बनेको छ. चलचित्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयवस्तु मनछुने गरी देखाइएको छ. यसैबीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एलिफेन्ट्स इन द फोग चलचित्रले पाएको सम्मानका कारण यस वर्षको कान्स फिल्म फेस्टिभल नेपालका लागि विशेष भएको बताइन्. कान्स फिल्म फेस्टिभलबाट फर्केपछि शनिबार विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्,
4: अनसर्टेन रिगार्ड भनेर त्यो चाहिँ एकदमै प्रेस्टिजियस क्याटेगोरी अथवा भनौँ सेक्टरमा नेपाली फिल्म छानिनु आफैमा पनि एकदमै गर्व गर्ने क्षण रहेको थियो र त्यसको वर्ल्ड प्रिमियरमा म आफू पनि सहभागी भएँ र यो नेपालको मुभी हो नेपालको टिम हो भनेर चिनाइरहँदाखेरि त्यो हामी सबै नेपालीको लागि एकदमै गर्वको क्षण रह्यो.
3: र बाजुराको सीमा क्षेत्र विवादबारे अध्ययन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको कमाण्डमा एक टोली गठन गरेको छ. टोलीलाई घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ. उम्ला र बाजुराको सिमानामा पर्ने लामपट्टा च्याचौर क्षेत्रमा सीमा विवाद भएको थियो. उक्त स्थानमा बाजुराले अस्थायी प्रहरी चौकी बनाउन थालेपछि विवाद भएको थियो. यस्तै बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गर्न सरकारले एक समिति गठन गरेको छ. नापी विभागका महानिर्देशक सुनिल डङ्गोलको संयोजकत्वमा आइतबार समिति गठन भएको हो. घरेलु मैदानमा भएको क्रिकेट विश्वकप लिग दुईको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको विशाल अन्तरले पराजित गरेको छ. जितसँगै नेपाल यस महत्वपूर्ण श्रृङ्खला अन्तर्गत भएका चार खेलमध्ये तीनमा विजयी भयो. नेपाल अमेरिका र स्कटल्यान्ड सम्मिलित श्रृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित भएको थियो. त्यसपछिका खेलमा भने नेपाल अपराजित रह्यो. लिग दुई अन्तर्गत 28 खेल खेलिसकेको नेपाल 24 अङ्कसहित 5 स्थानमा रहेको छ. अमेरिका र स्कटल्यान्डको सम्मान 38 अङ्क रहेको छ, तर रन रेटका आधारमा अमेरिका शीर्ष स्थानमा छ. शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई 318 रनको लक्ष्य दिएको थियो. ठुलो लक्ष्य पछ्याइरहेको अमेरिका 41.2 ओभरमा 195 रनमा अल आउट भयो. 8 राष्ट्र रहेको लिग दुईका शीर्ष 4 टोली अर्को वर्ष हुने एक दिवसीय विश्वकप छनौटमा पुग्नेछन्। लिग दुईका आगामी खेलबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले भने,
5: जुन हिसाबले क्रिकेट खेलिरहेछौँ र प्लस सजिलो हुँदैन किनभने नेदरल्यान्ड्स टफ सिरिज छ, प्लस ओमान पनि राम्रो राम्रो टिम हो, राम्रो कन्डिसन्स च्यालेन्जिङ हुन्छ. सो आई थिङ्क वी आर भेरी होपफुल, बट त्यही अब आफ्नो स्ट्यान्डर्ड्सको क्रिकेट खेल्यो भने मलाई लाग्छ कि हामी टप फोरमा एन्ड अप हुन्छ.
3: एसियाली खेलकुद प्रतियोगिता र एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग खेलेको दुवै खेल जितेको छ. पहिलो खेल 2 विकेटले जितेको नेपाल दोस्रो खेलमा 7 विकेटले विजयी भएको हो. एसपीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ.
6: एसबीएस साउथ एशियन.
7: र नेपालबाट पनि पछिल्ला 7 दिनका प्रमुख समाचारहरू सुनिहाल्नुभयो नेपाल संवाददाता प्रतीक्षा दुलालबाट. र यो कार्यक्रम रहेको छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा. र अलिकति अब गीत संगीतको बारेमा कुरा गरौँ न, होइन गीत संगीतकै लागि भनेर हाम्रो चाहिँ अर्को एउटा कार्यक्रम पनि रहेको छ, म्युजिक आवर नेपाली हिट्स, जुन चाहिँ एसपीएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म सुन्न सक्नु हुन्छ. त्यसैले सोमबार टक्कसँगले हुन्छ नि गाडीमा हिँड्दै गर्दाखेरि नेपाली गीत बज्यो भने नचुकिनु होला. तपाईँ अस्ट्रेलियाकै कुनै अडियो सुन्दै हुनुहुन्छ अथवा अडियो प्रस्तुति के भन्ने रेडियो पनि होइन, अब त्यो अनलाइन रेडियो भनौँ होइन, त्यहाँ सुनिरहनु भएको हुनेछ. यति भन्दै अब भने गीत सङ्गीतलाई नै निरन्तरता दिउँ होइन. पक्कै पनि न्युज चाहिँ यतातिरको, गीत सङ्गीत चाहिँ नेपालतिरको बजाउने क्रममा

0: र जिन्दगी सरर र भन्दै थिए सुशान्त घिमिरे र जिन्दगी सरर भने जस्तै अब हामी पनि कार्यक्रममा अन्तिम ब्रेक सरर लिएर अनि त्यसपछि फेरि फर्केर आउनुपर्छ होला. ब्रेक पछाडि चाहिँ हामी एउटा अस्ट्रेलियनको सगरमाथा र दाल भात अनुभवलाई यहाँहरू सामु प्रस्तुत गर्नेछौँ. अहिले भने कार्यक्रममा अन्तिम ब्रेक.
1: One second, you're enjoying your first day off in forever. Then, mid-lunch, your phone buzzes. A window's been broken at home, and you're miles away. In one second, everything can change. That's why ADT offers security systems with 24/7 monitoring, with tech that helps first responders prioritize your emergency. And with the ADT Plus app, you can stay informed and in control of your home from virtually wherever you are. When every second counts, count on ADT. Visit ADT.com to learn more.
2: आफ्नो मोबाइलमा गजबका सामग्रीहरू सुन्नुहोस्, त्यो पनि निशुल्क. sbs.com.au/nepali जानुहोस् वा अहिले SBS अडियो एप डाउनलोड गर्नुहोस्.
3: If you love to travel, Capital One has a rewards credit card that's perfect for you. With the Capital One Venture X card, you earn unlimited double miles on everything you buy. Plus, you get premium benefits at a collection of luxury hotels when you book on Capital One Travel. And with Venture X, you get access to over 1,000 airport lounges worldwide. Open up a world of travel possibilities with the Capital One Venture X card. What's in your wallet?
4: Terms apply. Lounge access is subject to change. See CapitalOne.com for details.
0: यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा एसपीएस नेपालीको यो कार्यक्रम. म सुनिता पोखरेलको साथमा र अब भने कार्यक्रममा अघिदेखि नै कुरा गरेको विदेशीलाई दाल भात बारे थाहा भएको कुरालाई अब चाहिँ जोडौँ है त. मेलबर्नकी 18 वर्षीय बियङ्का एडलर्डले सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा

0: Holly friends yet, locally or even back here in Melbourne? Ever you discussed Himal, as we call it in Nepali, the Himalayas with them, your favorite Nepali food?
1: I don't have too many Nepalese friends in Australia, but I have some friends here that I've been able to see, and yeah, I have eaten a lot of dal bhat over the past 2 months, so I'm a little bit sick of it.
0: So you're pretty kind of like know the term, right? Dal bhat power is what we call it in Nepali.
1: 24 hour.
0: Yeah, that's the word.
1: Momos.
0: And what
1: Yes,
0: about dumplings, the momo? Do you like them?
1: I actually really like momos, and I haven't had too many over the past few months, but I really like momos
0: I think you deserve one really good one now.
1: actually.
2: र अस्ट्रेलियाकी सबैभन्दा कान्छी सगरमाथा आरोही बियङ्का एडलरसँग सहकर्मी आभास पराजुलीले गर्नुभएको यो रमाइलो कुराकानी सुनिहाल्नुभयो. अनि दाल भात पावर 24 आवर भनेको त सुनिहाल्नु भएन, अब थाहा भइहाल्नु भयो होला अघिदेखि दाल भातको किन कुरा गरिराखेको भनेर. र यो कुराकानीलाई पनि तपाईँले हाम्रो वेबसाइट sps.com.au/नेपालीमा पाउन सक्नुहुन्छ. आफ्नो मोबाइलमा एसपिएस अडियो एप रहेको छ भने त्यहाँ पनि उपलब्ध रहेको छ यो सामग्री. र अब भने यो सामग्रीका साथसाथै कार्यक्रमबाट पनि बिदा लिने समय हुन लागेको छ. तर अस्ट्रेलियाको पूर्वी भागमा यस हप्ता केही क्षेत्रमा भनौँ न महिनौपछि धेरै वर्षा हुने अनुमान गरिएको मौसम विभाग वा ब्युरो अफ मेटेरोलोजीले जनाएको छ. र विभागका अनुसार चाहिँ दक्षिण पूर्व र पूर्वी अस्ट्रेलियाका धेरै क्षेत्रमा वर्षा र चट्याङसहित आँधीको पनि पूर्वानुमान गरिएको छ. यो प्रणाली साउथ अस्ट्रेलियाका केही भाग, पश्चिमी क्विन्सल्यान्ड, पश्चिमी न्यू साउथ वेल्स र भिक्टोरियाबाट सुरु हुँदै फैलदै जाने बताइएको छ. अब यस्तो समयमा सुरक्षित रहनुहोला अनि मेरो तर्फबाट चाहिँ तपाईँहरूका लागि झरीलाई आग्रह, नझरिँदै यसरी भन्दैछु होइन, नवीन के भट्टराईको स्वरमा. र यो गीतका साथसाथै कार्यक्रमको समय सकिएकाले हाम्रो भेट वेबसाइट sbs.com.au/नेपालीमा, साथै एसपिएस अडियो एप र सोसल मिडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा @SBS नेपालीमा हुने नै छौँ. त्यसैले कार्यक्रमबाट भने म सुनिता पोखरेललाई बिदा दिनुहोस्. स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्. हस्त नमस्ते.

0: सीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
1: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
0: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो, सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो।
0: अनि इरानले युद्ध विरामको खतरनाक उल्लङ्घन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्लो आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरुतमा हमला गरिएको बताएको छ। सहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली सञ्चार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमाण्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र सहर छोड्न चेतावनी दिएर गएराती लेबननको दक्षिणी सहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्यवृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिड टर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो गणतन्त्रमा इबुला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढाउन लागि बताएको छ। कङ्गो भ्रमणमा रहेका डब्ल्युएचओ प्रमुख टेड्रोस एडहानम गेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्था

0: सँगको साझेदारीमा इबोला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्युएचओले इबोला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबोलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1000 जना भन्दा धेरै बिरामी परेका छन् र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जेएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खास गरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले खस्कदो व्यावसायिक मनोबल उकास्न बजारमा

0: नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत आर्थिक वृद्धिदर 4% मात्र रहँदा करको वृद्धिदर चाहिँ 11% पुगेको र कुल गार्हस्थ उत्पादन जीडीपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौँ।
1: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि भ्याटले पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेछ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% ब्याट कट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएछ क्या सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेछ अहिले। अब त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने प्रतिस्पर्धी बन्न सक्दैन भनेर हामीले भनिरहेछौँ।
0: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढिरहेको छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर परिरहेको छ। त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले त्यसको बेहोरिरहेको छ। यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
1: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ, अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढिरहेछ, तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने, अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के भन्छ भने त्यो कर लाग्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
0: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन, त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
1: लगानीको सुरक्षा हुनु पर्यो, अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन, त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवारी लिनु पर्यो त्यसको लागि।
0: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
1: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो, पहिला थुन्ने अनि सुन्ने गर्नु भएन। तर व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्, अब उसको चाहिँ खाताहरू बन्द गर सकिन्छ होइन। तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्डहरू गर्न सकिन्छ। अब उसको अर्बौँ रुपियाँ खर्ब रुपियाँ लगानी छ, ऊ देश छोडेर भाग्दैन नि त।
0: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसंग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सो शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडीलाई सोधेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो। संसदमा चाहिँ राष्ट्रपतिले बोल्दा बोल्दै या त अधैर्यताको कारणले हो या त साङ्केतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लङ्घन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शङ्का गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो यो ठाउँ। दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौँ भने, खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
3: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउन मिल्छ?
2: अपनात्व त देखिएन नि। 46 सालमा बहुदलीय व्यवस्थाको सङ्घर्ष हुँदा

0: मिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने,
1: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथियोकै थिएन भने त्यो कालखण्ड हेरेर त्यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
0: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छन् नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
2: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसंग, सरकारले सातामा 2 दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कूलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी 2 दिन बिदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लङ्घन हुन्छ भनेर सोधेका छौँ।
3: हप्ताको 2 दिन बिदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन, संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दाखेरिको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 हाराहारी मात्रै आउँछ। सबै स्थानीय बिदा हप्ताको 3 दिन बिदा कार्यरत गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्ने भयो।
2: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर 2 दिन बिदा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
3: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको 2 दिन बिदाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि त शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको

0: पनि यो चाहिँ हामीलाई एक्सेप्टेबल छैन भन्ने कुराको चाहिँ ठहर हो।
1: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
0: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेट फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ। त्यो भन्दाखेरि पनि मानेन भने सम्भवत हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
1: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले गैराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना आईआरजीसीले अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: आईआरजीसीले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेप्यास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेप्यास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ। तर उक्त क्षेप्यास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक सहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेप्यास्त्र प्रहार गरेको विवरण आएका छन्। आईआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।